यो आकाशवाणीको गुवाहाटी केन्द्र हो। अब सन्तोष नेवारबाट समाचार सुन्नुहोस्। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले धुबुरीको सापरमा आज 3200 मेगावाट क्षमताको तापीय विद्युत परियोजनाको शिलान्यास गर्नुभयो। यस कार्यक्रममा बिटिसीका प्रमुख हाग्रामा महिलारी, स्वास्थ्य तथा परिवार कल्याण मन्त्री अशोक सिंहल, भूमि संरक्षण मन्त्री अश्विनी राय सरकार, बिलासीपाराका विधायक जीवेश राय र अडानी ग्रुपका सञ्चालक जित अदानी उपस्थित रहेको जान्न पाइएको छ। 48,000 करोड रुपियाँको लगानीमा निर्माण हुन लागेको यस तापीय विद्युत परियोजनाको निर्माणको क्रममा 20,000 भन्दा बढी रोजगारी सिर्जना हुनुको साथै निर्माण कार्य समाप्त भएपछि 5,000 भन्दा बढी रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ। सब्सिडीयुक्त घरेलु खाना पकाउने ग्यासका लागि चालू वर्षको 1 अक्टोबरदेखि बायोमेट्रिक आधार प्रमाणीकरण अनिवार्य गरिएको सरकारले जनाएको छ। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार घरेलु ग्यासका ग्राहकहरूले लागू हुने सब्सिडी सहित तोकिएको खुद्रा बिक्री मूल्यमा सिलिन्डर बुकिङका लागि बायोमेट्रिक आधार प्रमाणीकरण पूरा गर्नुपर्नेछ। यसबाट वास्तविक र हकदार परिवारहरूले मात्र सब्सिडीयुक्त घरेलु ग्यास पाउने कुरा सुनिश्चित हुनेछ। यो व्यवस्थाले नक्कली र अयोग्य ग्यास कनेक्सनहरू हटाउनेछ। ग्राहकहरूले ग्यास सिलिन्डर लिने समयमा वा वितरकको सोरुम वा तेल बजार कम्पनीको मोबाइल एप मार्फत बायोमेट्रिक प्रमाणीकरण पूरा गर्न सक्नेछन्। दिवंगत गायक, संगीतकार तथा संगीत निर्देशक जयन्त हाजिरिकाको आज जन्म जयन्ती हो। मधुर स्वरले असमिया संगीत क्षेत्रमा अतुलनीय योगदान पुर्याउने यी कलाकारको जन्म सन् 1943 आजकै दिन मंगोलदोईमा भएको थियो। असाधारण प्रतिभाका धनी जयन्त हाजरिकाले बनरिया फूल, नियति, वृष्टि, धर्मकाई, नतुन आँखा आदि चलचित्रहरूमा स्वतन्त्र रूपमा संगीत निर्देशन गर्नुभएको थियो। सन् 1962 उहाँले कोलकातामा रेकर्ड गरेको आगले बताए कपाले, कलरे पात र कृष्णचुडा गीतहरूको रेकर्ड निकै लोकप्रिय भएको थियो। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले यी वरिष्ठ गायक तथा संगीतकार जादुगरको पवित्र जन्म जयन्तीमा गहिरो श्रद्धाञ्जली अर्पण गर्दै भन्नुभएको छ कि उहाँको संगीतमा रहेको भावना, माया र असमियाको आत्माको स्पन्दन पुस्तौं पुस्तासम्म बहिरहनेछ। शहीद दिवसको अवसरमा एसबीआई फाउन्डेशन र ग्राम विकास मञ्चले विश्वनाथ जिल्लाका जनताको सहयोगमा वीरांगना शहीद कनकलता बरुवाको त्याग र वीरतालाई श्रद्धापूर्वक स्मरण गर्न विशेष कार्यक्रमको आयोजना गरेको छ।

यसै सिलसिलामा आज जिल्लाको बरङ्गाबारीमा एसबीआई सम्मान प्रोजेक्टको औपचारिक शुभारम्भ गरिएको छ। यस परियोजना मार्फत समाजका 100 जना युवा युवतीहरूलाई रक्षा र सुरक्षा बलसँग सम्बन्धित रोजगारीका लागि तालिम दिने उद्देश्यले वीराङ्गना कनकलता बरुवा युवा तालिम केन्द्रको स्थापना गरिएको छ। साथै महिलाहरूको दक्षता विकास र आत्मनिर्भरताका लागि प्रेरणा केन्द्र स्थापना गरी उनीहरूलाई कटिङ र सिलाईको तालिम दिने व्यवस्था गरिएको छ। यसका साथै सर्वसाधारणलाई कम खर्चमा विभिन्न अनलाइन सेवा उपलब्ध गराउने उद्देश्यले ग्राम सेवा केन्द्र पनि स्थापना गरिएको छ। बिजुलीको इङ्ल्याङ वेलफेयर सोसाइटीले बडो सङ्गीत जगतकी विशिष्ट गायिका तथा मेलोडी क्वीनको रूपमा परिचित सुलेखा बसुमतारीलाई सन् 2026 र वरिष्ठ राजनीतिज्ञ सान्सुमा खुङ्गुर बिस्मुतियारीलाई सन् 2025 न्याय मेन अफ द इयर पुरस्कारले सम्मानित गरेको छ। बिजुलीबाट प्रकाशित पहिलो बडो दैनिक समाचार पत्र सान्सेयारी बडोदेन इङखङको 23 वार्षिकोत्सवको अवसर पारेर बङाइगाउँ जिल्लाको मोतारास्थित रोयमाली एकाडेमी बीएड कलेजमा आयोजित एक विशेष कार्यक्रममा उहाँहरू दुवैलाई यो पुरस्कार प्रदान गरिएको छ। खेल समाचार। 20 एसियाली खेलकुद प्रतियोगिताको विभिन्न प्रतिस्पर्धामा आज धेरैजना भारतीय एथलिटहरू पदक जित्नका लागि मैदानमा उत्रिनेछन्। भारतका टेकबल खेलाडी कुइमची डिसोजा कांस्य पदकको लागि जापानकी युइना साकामोतो विरुद्ध मैदानमा उत्रिनेछन् भने यसपछि भारतीय निशानेबाज इलाभेनिल वालाविरान सोनम मास्कर र विदर्शा वासुदेव महिला 100 मिटर एयर राइफल्स प्रतिस्पर्धामा पदक जित्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछन्।

आकाशवाणी गुवाहाटीको महबाउबाट प्रसारित नेपाली कार्यक्रममा सबै श्रोताहरूलाई स्वागत छ। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ मिडियम एफको 411.5 मिटर, तदनुसार 729 किलो हर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जबाट। आज असोज महिनाको 4 गते आइतबार औँ शुक्ल पक्षको नवमी तिथि हो र समय यस बेला अपरान्हको 3:21:36 भएको छ। यही जानकारीको साथ स्टुडियोमा म सन्तोष नेवार सबै श्रोताहरूमा नमस्कार टक्राउँदै सुरु गर्न गइरहेको छु हाम्रा आजका कार्यक्रमहरू। सुनिरहेको छौँ घोषक चयनित गीती कोसेली, साथै आज हामी यस गीती कोसेलीको बीचमा कुरा गर्नेछौँ शहीद कनकलता बरुवा र मुकुन्द काकतीको बलिदान बारे। आउनुहोस् सुनौ कार्यक्रमको यो पहिलो गीत चन्द्रकला नेवारको कण्ठमा।

श्रोता साथीहरू, इतिहासका पानाहरूमा केही यस्ता मितिहरू कोरिएका हुन्छन् जसले हामीलाई गर्व, देशभक्ति र बलिदानको नयाँ परिभाषा सिकाउँछन्। आज सेप्टेम्बर 20 अर्थात् भारतको स्वतन्त्रता सङ्ग्रामको इतिहासमा र विशेष गरी हाम्रो राज्य असमको माटोको एउटा स्वर्णिम र भावुक दिन। आजकै दिन अर्थात् सन् 1942 20 सेप्टेम्बरको दिन हातमा राष्ट्रिय झण्डा लिएर अङ्ग्रेजौँ भारत छोडोको नारा लगाउँदै गहपुर प्रहरी स्टेसनतर्फ अघि बढेका दुई वीर सन्तति 17 वर्षीय किशोरी कनकलता बरुवा र मुकुन्द काकोतीले मातृभूमिको रक्षाका लागि आफ्नो प्राणको आहुति दिएका थिए। आजको यो विशेष प्रस्तुतिमा हामी तिनै महान शहीदहरूको त्याग र साहसलाई स्मरण गर्दैछौँ। आउनुहोस् कार्यक्रमको सुरुवात गरौँ घोषक चयनित गीती कोसेलीको यो दोस्रो सुन्दर गीतबाट। गायक कलाकार हुनुहुन्छ प्रदीप कुमार शर्मा।